रे रे सा रे सा नि सा रे नि सा नि रे रे रे सा रे सा नि सा रे रे सा रे सा नि सा रे नि सा नि रे रे रे सा रे सा नि सा रे रे सा रे नि सा सा नि रे रे सा रे सा नि सा रे रे सा नि सा रे रे सा रे सा नि पा पानी सा रे पानी पा रे रे रे सा रे सा नि पानी सा रे मा मा रे सा मा मा रे सा पा मा रे रे मा पानी सा नि मा पा पा मा पा।